0: अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ओस्लो में भारत नॉर्डिक तीसरी सरबराह कॉन्फ्रेंस में शिरकत करेंगे। इस कॉन्फ्रेंस का मकसद काबिले तजदीद तवानाई, दिफा, पायदारी और तजारत के मैदानों में नॉर्डिक मुल्कों के साथ मुल्क की अहम शराकतदारी को मुस्तहकम बनाना है। वजारत खारजा के मुताबिक वज़ीर-ए-आज़म नरेंद्र मोदी के साथ नॉर्वे के वज़ीर-ए-आज़म जोनास गेर स्टोर, डेनमार्क के वज़ीर-ए-आज़म मेती फरीदे रिक्सन, फिनलैंड के वज़ीर-ए-आज़म पेतेरी ओरपो, आइसलैंड की वज़ीर-ए-आज़म मोहतरमा क्रिस्टन फरोस्ता दोतिर और स्वीडन के वज़ीर-ए-आज़म उल्फ क्रिस्टर्सन भी होंगे। वजारत ने बताया कि इस कॉन्फ्रेंस में नॉर्डिक मुल्कों के साथ खासतौर पर टेक्नोलॉजी और इख्तरा, माहौल के लिए साजगार तब्दीली और काबिले तजदीद तवानाई, पायदारी, समुद्री मईशत, दिफा, खला के शोबों में भारत के ताल्लुकात के अहम पहलुओं की जानकारी देना है। भारत और स्वीडन ने जोर देकर कहा कि ताउन से आलमी गैर यकीनी सूरत हाल में मुश्तरका खुशहाली और एक पायदार मुस्तकबिल की राह वाज़ेह होगी। एक मजमून में जिसे वज़ीर-ए-आज़म नरेंद्र मोदी और स्वीडन के उनके हममनसब उल्फ क्रिस्टर्सन ने तहरीर किया है, ये बात खासतौर पर कही गई है कि बढ़ती हुई जोग्राफियाई व सियासी गैर यकीनी सूरतहाल, तवानाई की गैर यकीनी फराहमी और इक्तसादी इंतशार के दौर में दुनिया को या तो तंग कौमी नजरियात में ढकेलने या फिर शराकत दारी को मुस्तहकम बनाने के एक वाज़े मुतबादिल का सामना है। इस मजमून में जो आज एक कौमी रोजनामे में शाये हुआ है, दोनों वज़ीरे आज़म ने कहा कि चूंकि अक़वामे मुत्तहिदा अपनी 80वीं सालगिरह मना रही है, लिहाजा बैन अल-अक़वामी ताउन और कसीर मुल्की निज़ाम की अकदार मजीद नुमाया हो गई हैं। मजमून में कहा गया है कि तरक्की के एक बड़े कायद और आलमी जुनूब की एक जिम्मेदाराना आवाज़ के तौर पर मुस्तकबिल करीब के लिए भारत के दो वाज़े संग मील 2047 तक तरक्की याफ्ता मुल्क का दर्जा हासिल करना और 2070 तक सेहत के लिए नुकसानदेह गैसों के अखराज को मुकम्मल तौर पर ख़त्म करना है। वज़ीर-ए-आज़म नरेंद्र मोदी इटली के दो रोज़ा सरकारी दौरे पर आज शाम रोम पहुंचने वाले हैं। दौरे का मकसद तिजारत, सरमायाकारी और टेक्नोलॉजिकल जिद्दत तराजी में दो तरफा इश्तराक को मुस्तहकम करना है। जनाब मोदी इटली की वज़ीर-ए-आज़म जॉर्जिया मेलोनी की दावत पर वहां का दौरा कर रहे हैं। इस मौके पर रोम में मौजूद भारतीय बिरादरी में काफ़ी जोश खरोश पाया जा रहा है, क्योंकि उन्हें उम्मीद है कि भारत और इटली के दरमियान ताल्लुकात में इजाफे का सिलसिला जारी रहेगा। सुप्रीम कोर्ट ने आज अपने पहले की इन हिदायत को वापस लेने से इनकार कर दिया है कि आवामी जगहों से उठाए गए आवारा कुत्तों को टीका लगाए जाने या उनकी नसबंदी किए जाने के बाद वापस न छोड़ा जाए। जस्टिस विक्रमनाथ की क्यादत में एक बेंच ने उन दरखास्तों को मुस्तरद कर दिया जिनमें नवंबर 2025 के हुक्म में तरमीम करने और हुक्काम को यह हिदायत देने के लिए कहा गया था कि वो इन कुत्तों को शेल्टर्स में महदूद कर दें। अदालत ने बच्चों, मुअम्मर अफराद और मुसाफिरों पर कुत्तों के हमलों के वाकयात को गहरे तौर पर परेशान कुन बताया और कहा कि ये लानत हवाई अड्डों और रिहायशी इलाकों समेत अहम अवामी जगहों तक पहुंच गई है। बेंच ने खबरदार किया है कि जो अफसरान इन हिदायत पर अमल करने में नाकाम रहेंगे उन्हें तौहीन अदालत और तादीबी कार्रवाई का सामना करना पड़ सकता है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। वज़ीर दिफा राजनाथ सिंह ने वियतनाम के सदर तोलाम से मुलाकात की और दोनों मुल्कों के दरमियान दिफाई इश्तराक को मजीद मुस्तहकम करने के भारत के अहद का इरादा किया। सोशल मीडिया की एक पोस्ट में वज़ीर दिफा ने कहा कि इश्तराक दोनों मुल्कों के दरमियान इजाफा शुदा जामे स्ट्रेटेजिक साझेदारी का अहम सतून है। जनाब सिंह ने कहा कि भारत और वियतनाम बाहमी एतमाद, मुश्तरक अकदार और दिफा, सलामती और इलाकाई इस्तेहकाम में करीबी इश्तराक के मजबूत बंधन में बंधे हुए हैं। सेंट्रल जोनल काउंसिल की एक आला सतह की एक मीटिंग छत्तीसगढ़ में जगदलपुर के मकाम पर शुरू हो गई है। उमूर दाखला और इमदाद बाहमी के मरकजी वजीर अमित शाह मीटिंग की सदारत कर रहे हैं। उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखंड और छत्तीसगढ़ के वज़ीरे आला सेंट्रल जोनल काउंसिल की 26वीं मीटिंग में हिस्सा ले रहे हैं। पेट्रोल और डीजल की कीमतों में आज तकरीबन 90 पैसे फी लीटर का इजाफा किया गया। एक हफ्ते से भी कम अरसे में यह दूसरी बार इजाफा किया गया है। दिल्ली में अब पेट्रोल की कीमत 98.64 रुपये फी लीटर जबकि डीजल की कीमत 91.58 रुपये हो गई है। मुंबई में पेट्रोल 107.59 रुपये और डीजल 94.08 रुपये फी فی لیٹر، کولکاتہ میں پیٹرول کی قیمت 109.70 روپے اور ڈیزل کی قیمت 96.07 روپے، چنئی میں پیٹرول کی قیمت 104.49 روپے اور ڈیزل کی قیمت 96.11 روپے فی لیٹر ہو گئی ہے۔ بھارتی ریلویز نے چنئی کے نواحی ریل نیٹ ورک کو وسعت دینے کے لیے ارکھکونم چینگل پٹو لائن کو دوہرا کرنے کے پروجیکٹ کے لیے 993 کروڑ روپے کی منظوری دی ہے۔ ریلویز کی وزارت نے کہا ہے کہ یہ 68 کلومیٹر طویل ریل لائن اہم چنئی نواحی سرکولر ریل نیٹ ورک کا حصہ ہے جو چنئی کے ساحل کو تامبرم چینگل پٹو اور ارکھکونم سے ملاتا ہے۔ بھارت کے محکمہ موسمیات آئی ایم ڈی نے قومی راجدھانی میں اگلے 3 روز تک لو چلنے کا یلو الرٹ جاری کیا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
1: محکمہ موسمیات کے مطابق آج دلی میں زیادہ سے زیادہ درجہ حرارت 43 سے 45 ڈگری سیلسیس رہنے کا امکان ہے، جبکہ کم سے کم درجہ حرارت 28 ڈگری سیلسیس کے آس پاس رہے گا۔ گزشتہ 24 گھنٹے کے دوران قومی راجدھانی میں زیادہ سے زیادہ درجہ حرارت 43 سے 45 ڈگری کے درمیان رہا، جبکہ کم سے کم درجہ حرارت 27 ڈگری سیلسیس کے قریب رہا۔ کل رج علاقے میں واقع آئی ایم ڈی اسٹیشن میں درجہ حرارت 44.6 ڈگری سیلسیس، جبکہ صفدر جنگ اسٹیشن میں 43.4 ڈگری سیلسیس، لودھی روڈ اسٹیشن میں 43.8 ڈگری سیلسیس اور پالم اسٹیشن میں 43.5 ڈگری سیلسیس ریکارڈ کیا گیا۔ پریا منڈل کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بے۔
0: میزورم میں واٹر فہرستوں کی خصوصی تفصیلی نظر ثانی ایس آئی آر کا کام شروع ہو گیا ہے۔ ایس آئی آر سے متعلق ایک روزہ تربیتی پروگرام کے افتتاحی اجلاس سے خطاب کرتے ہوئے میزورم کے اعلی انتخابی افسر ڈاکٹر لال اوزاما نے عام لوگوں اور انتخابی کمیشن کی امیدوں کو پورا کرنے کی غرض سے اجتماعی کوششوں کی ضرورت پر زور دیا۔ آئی پی ایل کرکٹ میں آج شام 7:30 بجے جے پور میں راجستھان رائلز کا مقابلہ لکھنؤ سپر جائنٹ سے ہوگا، جبکہ لیگ میچ اپنے آخری مرحلے میں ہے۔ پلے آف کے لیے صرف 5 ٹیمیں ہیں۔ رائل چیلنجرز بنگلورو، گجرات ٹائٹنز اور سن رائزرز حیدرآباد پہلے ہی پلے آف کے لیے کوالیفائی کر چکے ہیں، جبکہ ممبئی انڈینز اور لکھنؤ سپر جائنٹس باہر ہو چکی ہیں۔ پنجاب کنگز، راجستھان رائلز، چنئی سپر کنگز، دہلی کیپٹلز اور کولکاتہ نائٹ رائڈرز ابھی بھی فائنل کے لیے جدوجہد کر رہی ہیں۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی اوسلو میں تیسری بھارت نورڈک سمٹ میں شرکت کریں گے، جس کا مقصد ٹیکنالوجی، قابل تجدید توانائی، دفاع اور تجارت کے شعبوں میں تعاون کو مستحکم بنانا ہے۔ وزارت خارجہ کے مطابق وزیراعظم نریندر مودی کے ساتھ ناروے کے وزیراعظم جوناس گیر اسٹور، ڈنمارک کے وزیراعظم میتے فریدے ریکسن، فنلینڈ کے وزیراعظم، آئس لینڈ کے وزیراعظم اور سویڈن کے وزیراعظم بھی ہوں گے۔ وزیراعظم مودی اور سویڈن کے ان کے ہم منصب اولف کرسٹرسن نے اخبار کے ایک مشترکہ مضمون میں عالمی غیر یقینی صورتحال کے دور میں بین الاقوامی شراکت داری پر زور دیا ہے۔ سپریم کورٹ نے ان آوارہ کتوں کو جن کی نسبندی اور ٹیکہ کاری کر دی گئی ہو واپس شیلٹرز میں بھیجنے کے اپنے حکم کو واپس لینے سے انکار کر دیا ہے۔ آئی ایم ڈی نے اگلے 3 دن کے لیے قومی راجدھانی میں شدید گرمی کے پیش نظر یلو الرٹ جاری کیا ہے۔ اور آئی پی ایل کرکٹ میں آج شام جے پور میں راجستھان رائلز کا مقابلہ لکھنؤ سپر جائنٹ سے ہوگا، جبکہ لیگ میچ اپنے آخری مرحلے میں ہے۔ پلے آف کے لیے صرف 5 ٹیمیں ہیں۔ رائل چیلنجرز بنگلورو، گجرات ٹائٹنز اور سن رائزرز حیدرآباد ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
2: گڈ آفٹر نون، دس از آکاش وانی اینڈ آئی ایم ولسا ولیمز ود مڈ ڈے نیوز۔ دا ہیڈ لائنز۔ Prime Minister Narendra Modi to attend 3rd India-Nordic Summit in Oslo, aimed at strengthening cooperation in technology, renewable energy, defense and trade. Prime Minister Modi and his Swedish counterpart Ulf Kristersson, in a joint newspaper article, stress on partnerships in times of global uncertainty. Supreme Court refuses to recall its earlier order of keeping sterilized or vaccinated stray dogs in shelters. IMD issues yellow alert for heat wave in national capital for next 3 days. And in IPL cricket, Rajasthan Royals to take on Lucknow Super Giants in Jaipur this evening. Minister Narendra Modi will attend the third India-Nordic summit in Oslo this afternoon. The summit is aimed at strengthening the country's strategic partnership with Nordic nations in areas such as technology, renewable energy, defence, sustainability and trade. According to the Ministry of External Affairs, Prime Minister Modi will be joined by Prime Minister of Norway, Jonas Gahr Støre, Prime Minister of Denmark, Mette Frederiksen, Prime Minister of Finland, Petteri Orpo, Prime Minister of Iceland, Ms. Kristrun Frostadottir, and Prime Minister of Sweden, Ulf Kristersson, for the summit. The ministry said this summit will impart a more strategic dimension to India's relationship with the Nordic countries, especially in technology and innovation. Green transition and renewable energy, sustainability, blue economy, defence, space and the Arctic. On the sidelines of the summit, Prime Minister Narendra Modi today held a bilateral meeting with Prime Minister of Iceland, Kristrun Frostadottir. We now go over live to our correspondent, Sangeeta Godbole, who is in Oslo to cover the Prime Minister's visit. Sangeeta, Nordic countries are global leaders in green technologies. What concrete collaborations are expected with India in the renewable energy and green hydrogen sector?
3: Well, sir, the Nordic countries generate over 90% of their electricity from fossil-free sources. India has its own ambitious green transition goals, so it would help in harnessing renewable energy sources like wind, hydropower, biomass, geothermal with the help of their expertise. The most concrete step taken towards the collaboration was yesterday when the India-Norway relations were upgraded to Green Strategic Partnership. It will help Norwegian companies to innovate and invest in sectors like green hydrogen, blue economy and circular economy. India will also be participating in Nor Shipping 2027 with an India Pavilion. This will ensure knowledge sharing in shipbuilding and also green shipping, also in port infrastructure. At the business summit yesterday, Prime Minister Modi shared a vision of increasing India's share in Norwegian shipbuilding, which is currently at 10%, to 25%. Before that, he also invited Swedish companies to enhance their presence at the National Green Hydrogen Mission. Today's third India-Nordic summit will definitely give an impetus to this collaboration on the green energy front.
2: Right, thank you, Sangeeta, for bringing us all those details. Prime Minister Modi reached Norway yesterday after completing his visits to the UAE, the Netherlands and Sweden. Last evening he attended the India-Norway Business and Research Summit with Crown Prince Haakon and the Prime Minister of Norway, Jonas Gahr Støre. Addressing the business and research community, Prime Minister Modi appreciated the growth in bilateral trade and investments following the entry into force of Trade and Economic Partnership Agreement. He underlined that stakeholders on both sides should make efforts to achieve the investment target of $100 billion under the consequent creation of 1 million jobs in India. Prime Minister Modi will travel to Italy today on the fifth and final leg of his five-nation tour. Our correspondent covering his visit has filed this report.
4: Prime Minister Narendra Modi is all set to arrive today in Italy for the final stop of his five-nation tour. And the visit is expected to give a fresh push to India-Italy's strategic ties across several important sectors. Collaborations related to trade, investment and industrial partnerships are likely to be announced as both countries are looking to strengthen their economic engagement and exploring new areas of cooperation. Trade ties that are already on strong footing are expected to grow even further after the high-level talks during the visit. Suparna Bhatia for Akashvani from Rome.
2: India and Sweden have emphasized that cooperation will define the pathway to shared prosperity and a sustainable future at a moment of global uncertainty. In an article written by Prime Minister Narendra Modi and his Swedish counterpart Ulf Kristersson, it was highlighted that at a time of global uncertainty, energy insecurity and economic divisions, the world must choose between working alone or strengthening international partnerships. In the article published in National Daily today, both the Prime Ministers noted that as the United Nations marks its 80th anniversary, the value of international cooperation and multilateralism has become even more evident. They emphasized that at the same time, the need to reform global governance institutions to reflect contemporary realities has become impossible to ignore. Both the leaders mentioned that a rules-based international order anchored in international law and sovereign equality

0: آداب، یہ آکاشوانی سری نگر ہے، خبرنامہ لے کر میں شیخ تجمل۔ پہلے اہم خبروں کی سرخیاں۔ وزیراعظم نریندر مودی آج اوسلو ناروے میں تیسرے انڈیا نارڈک اجلاس میں کر رہے ہیں شرکت۔ منشیات کے خلاف لیفٹنٹ گورنر کی قیادت والی پد یاتراؤں کا سلسلہ جاری، ابھیان کے تحت 3,93,000 بیداری پروگراموں کا انعقاد۔ وزیر اعلی کے مشیر ناصر اسلم وانی نے جموں میں سمارٹ سٹی پروجیکٹوں کی پیش رفت کا لیا جائزہ، اور جموں میں گرمی کی شدید لہر، پارا 42 ڈگری تک جا پہنچا۔ اب خبریں تفصیل کے ساتھ۔ وزیر اعظم نریندر مودی نے آج اوسلو ناروے میں تیسرے انڈیا نارڈک اجلاس میں شرکت کی۔ اجلاس کا بنیادی مقصد ٹیکنالوجی، قابل تجدید توانائی، دفاع، تجارت اور دیگر شعبوں میں نارڈک ممالک کے ساتھ اہم شراکت داری کو بڑھاوا دینا ہے۔ وزارت خارجہ کے مطابق اس اجلاس کے دوران وزیر اعظم نریندر مودی کے ساتھ ساتھ ناروے، ڈنمارک، فن لینڈ، آئس لینڈ اور سویڈن کے وزرائے اعظم نے بھی شرکت کی۔ اجلاس کے حاشیے میں وزیر اعظم نریندر مودی نے آج آئس لینڈ کے وزیر اعظم کے ساتھ دو طرفہ میٹنگوں کا انعقاد کیا۔ لیفٹنٹ گورنر منوج سنہا نے سماج کے سبھی طبقوں سے اپیل کی ہے کہ وہ منشیات کا قلا کما کرنے میں اپنا کلیدی رول ادا کر کے منشیات کے پورے نیٹ ورک کو نیست و نابود کریں، تاکہ نوجوان نسل کو اس لعنت سے بچایا جا سکے۔ آج پلوامہ میں نشہ مکت ابھیان کے تحت منعقدہ ایک بڑی پد یاترا کو جھنڈی دکھا کر روانہ کرنے کے بعد تقریب سے خطاب کرتے ہوئے لیفٹنٹ گورنر نے کہا کہ پچھلے ایک ماہ کے دوران لوگ منشیات کے خلاف منظم ہو گئے اور انہوں نے منشیات کے خلاف یکجٹ ہو کر آواز اٹھائی۔ انہوں نے کہا کہ ابھیان کے تحت اب تک یوٹی میں 3,93,000 بیداری پروگرام منعقد کیے گئے، جبکہ 897 ڈرگ سمگلروں کو گرفتار کیا گیا۔ اس دوران 49 جائیدادیں بھی ضبط کی گئیں۔
1: پلوامہ کے ہر گھر، ہر اسکول، ہر گلی اور ہر دل تک نشے کے خلاف یدھ کا بگل خود لوگوں نے پہنچایا۔ پچھلے ایک مہینے میں ہم نے کیول آنکڑوں میں بدلاؤ نہیں دیکھا، بلکہ عوام کی روح کو جاگتے ہوئے اپنی آنکھوں سے دیکھنے اور محسوس کرنے کا کام کیا ہے۔ بارہ مولہ میں جس طرح نشے کے خلاف لوگ جٹے اور آواز بلند کر رہے، انہیں ہم نے اور آپ میں سے انیک لوگوں نے اپنی آنکھوں سے دیکھا۔ میں نے کپواڑہ میں ہزاروں نوجوانوں اور ماں باپ کو نشے کے خلاف درد سنکلپت ہوتے ہوئے دیکھا۔ پچھلے 39 دنوں میں جموں کشمیر کے الگ الگ جنپدوں میں میں نے پڑوسیوں کا سہارا بنتے ہوئے دیکھا، اور سب سے بڑی بات یہ ہے کہ میں نے اس چھپی کو ٹوٹتے ہوئے دیکھا ہے جو برسوں تک جموں کشمیر میں چھائی ہوئی۔ آج وہ چھپی نشے کے خلاف ایک بلند آواز میں تبدیل ہو گئی۔
0: واضح رہے کہ لیفٹنٹ گورنر منوج سنہا نے 100 دنوں پر مشتمل نشہ مکت جموں کشمیر ابھیان کی شروعات 11 اپریل کو جموں سے کی تھی، جب سے لے کر پولیس، انتظامیہ اور دیگر محکموں نے منشیات کے نیٹ ورک کو ختم کرنے میں نمایاں پیش رفت حاصل کی۔ ایل جی نے اس کبھی کاروبار میں ملوث افراد کے خلاف سخت کاروائی کرنے کا عندیہ دیتے ہوئے کہا کہ ایک طرف ڈرگ سمگلروں کو ختم کرنے کے لیے منظم کاروائی کی جائے گی، اور دوسری طرف اس لت میں پھنسے نوجوانوں کی بازیابت کاری کے لیے بھی لازمی اقدامات کیے جائیں گے۔
1: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کار آدھار نمبر، اس کے آرمس لائسنس، سب کچھ نرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا، این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریز کیا جائے گا، اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
0: جموں کشمیر میں نوجوانوں کو اس لت سے بچانے کے لیے درکار اقدامات کے تعلق سے وادی کے ایک فلم ساز گل ریاض نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا،
2: والدین کا بہت اہم رول ہوتا ہے جب بات بچوں کو ڈرگز سے بچانے کی ہو۔ سب سے پہلے اپنے بچوں سے کھلے دل سے بات کریں، ان کی پرابلم سنیں اور انہیں جج نہ کریں۔ ڈرگز کے نقصانات آسان لفظوں میں سمجھائیں، ڈرانے کے بجائے حقیقت بیان کریں۔ بچوں کے دوستوں پر نظر رکھیں اور اچھی کمپنی کی امپورٹنس سمجھائیں۔ گھر کا ماحول پازیٹو رکھیں، ان کے ساتھ وقت گزارے اور ان کی ہابیز کو سپورٹ کریں۔ اگر بچے کے بیہیویئر میں اچانک چینج آئے، غصہ، تنہائی یا اسٹڈی سے دور ہو تو اگنور نہ کریں۔ رولز اور باؤنڈریز کلیئر ہو لیکن ٹرسٹ کے ساتھ، اور اگر ضرورت پڑے تو پروفیشنل مدد لینے سے نہ ہچکچائیں۔ یاد رکھیں، پیار، سمجھ اور سپورٹ کے ساتھ ہی ہم اپنے بچوں کو ڈرگ سے بچا سکتے ہیں۔
0: جموں کشمیر وقف بورڈ کی چیئرپرسن ڈاکٹر سعید درخشاں اندرابی نے کہا کہ جموں کشمیر میں منشیات کا نیٹ ورک 1989 سے دہشت پسندی کے ساتھ ساتھ کام کر رہا ہے اور سماج میں اس کی جڑیں کافی مضبوط ہیں۔ آج بڑگام میں اسلک آلو نامی پروگرام میں انہوں نے کہا کہ جموں کشمیر میں شروع کیے گئے نشہ مکت ابھیان نے अब तक एक तहरीक की शक्ल इख्तियार की है। मीडिया के साथ बात करते हुए उन्होंने कहा कि मसाजिद और ज़ियारतगाहों में भी अइमा हजरात इस बिद्दत के खिलाफ अपनी आवाज बुलंद कर रहे हैं। इस मौके पर बीजेपी के जनरल सेक्रेटरी ऑर्गेनाइजेशन अशोक कौल ने सकाफती रिवायात और इखलाकियात को तहफुज देकर नौजवान पौध को इनसे रोशनास कराने की जरूरत पर जोर दिया। पुलिस ने मुनशियात के खिलाफ कार्रवाई को जारी रखते हुए आज अनंतनाग में गैरकानूनी तौर खशखाश काश्त करने वालों के खिलाफ 3 मामला दर्ज किए। पुलिस ने शोपियान जिले के कई तालीमी इदारों में मुनशियात मुखालिफ बेदारी प्रोग्रामों का इनकार किया। गवर्नमेंट हायर सेकेंडरी स्कूल आथूरा बारामुल्ला में मुनशियात मुखालिफ क्रॉस कंट्री दौड़ का इनकार किया गया। पुलिस ने वादी के मुख्तलिफ इलाकों से 6 ड्रग स्मगलर गिरफ्तार करके उनके कब्जे से काफी मकदार में नशीली अशिया बरामद की हैं। पुलिस ने वेरीनाग में एक केमिस्ट शॉप को कवानीन की खिलाफ वर्जी की पादाश में सरबमोहर कर दिया। पुलिस ने पालमपोरा श्रीनगर के ओएस अमीन डीठू नामी ड्रग स्मगलर की 1.5 करोड़ रुपए मालियत की जायदाद को अटैच किया। डोडा पुलिस ने डीपीएल डोडा में तहकीकाती अफसरों के लिए एनडीपीएस एक्ट से मुतल्लिक एक तरबियती प्रोग्राम का इनेकाद किया। पुलिस ने मंगनार इलाके से एक ड्रग स्मगलर को गिरफ्तार करके उसके कब्जे से कुछ नशीली अशिया बरामद की हैं। डोडा पुलिस ने गंदोह सब डिवीजन में कई मेडिकल शॉप्स का मुआयना किया। जिले में मुनशियात मुखालिफ बेदारी प्रोग्रामों का भी इनकार किया गया। सांबा पुलिस ने गवर्नमेंट हायर सेकेंडरी स्कूल पुरमंडल में एक बेदारी प्रोग्राम का इनकार किया। वजीर आला के मुशीर नासिर असलमवानी ने आज जम्मू में जम्मू स्मार्ट सिटी लिमिटेड के तहत अमलाए जा रहे कलीदी नौयत के तरक्याती प्रोजेक्टों की पेशरफ का जायजा लिया। इस मौके पर उन्होंने हिदायत दी कि वो तमाम प्रोजेक्टों को सालाना श्री अमरनाथ जी यात्रा शुरू होने से पहले मुकम्मल करें। बाद में उन्होंने कई प्रोजेक्टों का दौरा करके काम की पेशरफ का जायजा लिया। दरियासना नासिर असलमवानी ने आज जम्मू में एक मीटिंग के दौरान श्री अमरनाथ जी यात्रा, ईद उल अजहा और मौसम गर्मा के सिलसिले में मुख्तलिफ महकमों की तरफ से की जा रही तैयारियों का जायजा लिया। चीफ सेक्रेटरी अटल डल्लू ने आज श्रीनगर में एक मीटिंग के दौरान इस साल अगस्त में किश्तवाड़ के पहाड़ी इलाके में मुनक्कद होने वाली सालाना मिचेल माता यात्रा के सिलसिले में किए जा रहे इंतजाम का जायजा लिया। उन्होंने मुख्तलिफ महकमों को हिदायत दी कि वो यात्रा के आसन इनेकाद के लिए तमाम इंतजाम मुकम्मल करें और श्रद्धालुओं को हर तरह की सहूलियात दस्तियाब रखें। जम्मू कश्मीर बैंक यूटी के मुख्तलिफ सेक्टरों को फरोग देने, नीज लोगों को आला मैयार की बैंकिंग सहूलियात दस्तियाब कराने के लिए हर मुमकिन इकदाम कर रहा है और इस बैंक को जम्मू कश्मीर के इक्तिसादी ढांचे में एक कलीदी अहमियत हासिल है और बैंक हर गुजरते दिन के साथ तरक्की की नई मंजिलों को छू रहा है। इस ताल्लुक से जम्मू कश्मीर बैंक के मैनेजिंग डायरेक्टर और सीईओ अमिताभ चटर्जी ने आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए कहा,
3: बैंक का जो कोर एक्टिविटी है वो है डिपॉजिट्स लेना और उन डिपॉजिट्स के अगेंस्ट में लोन्स देना। तो डिपॉजिट्स जो हम लेते हैं उस पे हम इंटरेस्ट पे करते हैं डिपॉजिटर्स को, और जो हम लोन देते हैं लोन के अगेंस्ट में इंटरेस्ट हम अर्न करते हैं। तो ये जो डिफरेंस है ना, इंटरेस्ट जो अर्न करते हैं और जो इंटरेस्ट देते हैं, उसको हम नेट इंटरेस्ट इनकम कहते हैं और ये मेन कोर बिजनेस प्रॉफिट ग्रोथ का ये एक हिस्सा होता है। इन सबको जब हम उस इनकम से माइनस करते हैं तो हमारा नेट प्रॉफिट डिक्लेयर होता है जिसपे हम टैक्स पे करते हैं गवर्नमेंट को, और टैक्स पे करने के बाद प्रॉफिट आफ्टर टैक्स हम डिक्लेयर करते हैं। जो 2,363 करोड़ का प्रॉफिट बताया इस साल का, वो प्रॉफिट आफ्टर टैक्स है। बेसिकली यही है बैंकिंग बिजनेस।
0: मैनेजिंग डायरेक्टर और सीईओ मौसूफ के साथ हमारे शोबे खबर की तरफ से तैयार करदा सिलसिलेवार प्रोग्राम की दूसरी और आखिरी किस्त आज रात 8:30 बजे नशर की जाएगी। उनके साथ हम कलाम होंगे डायरेक्टर न्यूज और शोबे खबर के सरबरा तारिक राथर। ये खबरें आप आकाशवाणी श्रीनगर से समाप्त कर रहे हैं। खबरें आप आकाशवाणी के मोबाइल एप्लीकेशन न्यूज ऑन एआईआर और डीटीएच पर भी सुन सकते हैं। नेशनल कॉन्फ्रेंस के जनरल सेक्रेटरी अली मोहम्मद सागर ने आज पार्टी हेडक्वार्टर पर कई अवामी वफूद के साथ मुलाकात की। इस मौके पर उन्होंने अपोजिशन जमातों पर इल्जाम लगाया कि वो अपने हकीर मकासिद के लिए लोगों को गुमराह कर रही हैं। उन्होंने कहा कि मौजूदा हुकूमत की अवाम दोस्त पॉलिसियों को अवामी ताईद हासिल है। उन्होंने कारकुनों पर जोर दिया कि वो लोगों के साथ राबिता बनाए रखें। दरियासना पार्टी के सूबाई सदर कश्मीर एडवोकेट शौकत अहमद मीर ने एक प्रेस बयान में कहा है कि वजीर आला उमर अब्दुल्ला की क्यादत में हुकूमत ने एक महदूद वक्त में जम्मू कश्मीर में कोने कोने में तामीर और तरक्की का एक वसील जाल फैलाया है। नेशनल कॉन्फ्रेंस के जनरल सेक्रेटरी अली मोहम्मद सागर पार्टी के तर्जमान आला